0: ہیں لیکن ہم پروگرام کو کسی بھی قسم کی اسی نیگیٹیوٹی کی طرف نہیں لے کر جائیں گے. وجاہت ہم بات کریں ذرا فن میں آ کے, ذرا کھلے مول دے وچ,
1: بالکل ضرور,
0: کیونکہ آپ ہیں ذرا پنجابی ٹائپ کے بندے اور میرا پنجابی ذرا تنگ ہے, اور میں اکثر اپنے سکھ بھائیوں سے معذرت کیا کرتا ہوں اس بات پر کہ
1: کوئی گل نہیں ویر جی, میں تہاڈے نال ہاں, میرا اونجی ہاتھ تنگ ہے لیکن پنجابی ٹھیک
0: ہے. اچھا تہاڈا ہاتھ دوسرے پاس تنگ ہے, میں سمجھ گیا. سونے کیڑا ہے دنیا وچ جدا کھلا ہے؟
1: نہیں بڑے لوکاں دا کھلا ہے. میں ایلن مکس تو بہت انسپائر ہوں, میں چاہنا وہ ہو جائے ہونا چاہیے.
0: ٹھیک ہو گیا,
1: آفٹر میوزک میں بزنس سٹارٹ کرتے ہیں.
0: وہ جا غریب بندہ ہونا چاہیے, وہ
1: جا غریب بندہ تھوڑی چاہیے.
0: یہ گل ہے کہ پہچان غریب بندے ہیں, دال لب دی نہیں گوشت موشت کھا کے گزارا کر لیتے ہیں,
1: نہ پھر ٹوتھ پن نہیں لب دی اڑتے.
0: اچھا کیا جناب, وجاہت کی جرنی کے متعلق بات کر رہے تھے ہم لوگ, اسٹارٹنگ جرنی, اور وجاہت نے بتایا کہ چونکہ 5-6 سال کی ایج سے ہی انہوں نے سنگنگ کی دنیا میں قدم رکھا. وجاہت, اپنا پہلا سانگ آپ نے لکھا 2021 میں.
1: جی 2020 کے اندر,
0: 2020 کے اندر, اور وہ لانچ ہوا.
1: ہاں, اور ریلیز ہم نے کیا 2021 کے اندر, مطلب 20 کا اینڈ چل رہا تھا. اور ہمارے ساتھ ایسا ہوا کہ ہم دو بھائی جو میرے بڑے بھائی ہیں, جو گانے کے اندر بھی آپ سنیں گے, سماعت آپ کی ہوگی لیکن آپ ان کو جانتے بھی ہوں گے, ماشاء اللہ ویل ناؤن ہے, انفلوئنسر ہیں, اور وہ سنوکر کی دنیا میں بہت بڑا نام رکھتے ہیں. تو ان کو ایک شوق تھا کہ یار ہم ایک ٹریک کریں, تو مجھے پیار سے بلا جی کہتے ہیں, بلا بلا تو اپنا نک نیم, میں نک نیم آپ کو بتاؤں گا, تو وہ مجھے یہی کہتا ہے یار بلا کچھ بلے یار کچھ کرتے ہیں یار, بلا جی کے لے کے آئے آپ گانا. میں نے کہا یار میں کہاں سے لے کے آؤں, پھر ہم نے کیا کیا اس ٹائم, مطلب میں اپنے آپ پہ, مطلب میں تو اس ٹائم یہ سوچ رہا تھا نا کہ میں نے تو آگے بس گانے گانے ہیں, لکھنا کسی اور نے ہے, لیکن یہ نہیں پتا تھا کہ میں تو خود یہ چیز کرتا ہوں. کیونکہ ایک دو دفعہ ایسے ہوا تھا کہ انہوں نے مجھے ایک دو دفعہ ایسے ہی بولا کہ یار ایک ریپ چاہیے, تو میں نے ریپ لکھ دیا ان کو, 5-10 منٹ میں ان کو ریپ دے دیا, تو یہ پڑے ان کو میرا پتہ لگ چکا تھا, مجھے اپنا نہیں پتہ چلا تھا. اس بارے میں بھی میں نے دو لائنیں لکھی تھی, وہ بھی میں آپ کو بتاؤں گا
0: ضرور.
1: تو ایسے ہوا کہ وہ میرے بھائی نے مجھے بولا کہ ہمارے ایک یہاں پہ نا بہت بڑے, ہمارے جیل میں نا بہت بڑے اسکالر تھے, اسکالر یو کین سے لائک دیٹ, مطلب کہ وہ ان کا اسٹڈی میں بہت ہاتھ تنگ تھا لیکن ان کا نا جو لکھائی تھی نا وہ پنجاب لیول تک جاتی تھی. ہاں جی, قمر شاہ صاحب. ہم لوگ چلے گئے ان کے پاس, چلے گئے, ہماری بیٹھک ہوئی, انہوں نے کہا جی کہ ہم نے آپ کے لیے کوئی ایک ٹریک لکھا ہے تو آپ کو ہم دینا چاہتے ہیں. ہم نے کہا جی پلیز ہمیں سنائیں. انہوں نے کہا جی چلو کر لینے ہیں.
0: اچھا
1: میں جی کی کرنا ہے؟
0: اچھا
1: کہتے جی یہ ہک لائن ہے گانے کی. میں کہا یار دیٹس سو انٹرسٹنگ, مطلب کہ ہر بندہ ساڈے پنجاب وچ تے ایہی گل سننے لبدی سی, کوئی بندہ کہندا یار ا کرنا, چل کر لینے ہیں, چل کر لینے,
0: بالکل ایسے
1: ہر گل دے اوتے, ایون تہاڈا کوئی رولا وی ہو گیا نا تسی کہندے ہو چل کر لینے
0: ہیں, او چڑھدا پنجاب ہو
1: جاندا پنجاب سیم سیم لگ گیا,
0: بالکل ایسے.
1: تے اونے کہندے انہوں نے یہ گل مینوں آکھی, میں ٹھیک ہے. اچھا ہن اے ساڈی وائب نوں لگے نا, ہم مطلب ہر بندے کی نا ایک ڈیفرنٹ ٹون ہوتی ہے کہ وہ کیا کرنا چاہ رہا ہے.
0: ایسے
1: ہر انسان کی, میں کہتا ہوں کہ اگر آپ کسی بندے کو دیکھنا چاہتے ہیں تو آپ اس کی لکھائی سے اندازہ لگا سکتے ہیں یہ بندے کے اندر اندر کیا ہے, یہ اوپر کیا نظر آ رہا ہے, اندر اس کے کیا ہے. کیوں؟ کیونکہ الفاظ اس کے بیان کرتے ہیں کہ اندر سے کیا ہے.
0: بالکل ایسے ہی,
1: کیونکہ اکثر آپ کو پتا جو سانڈ ہوتے ہیں نا, وہ کہتے ہیں پنجابی کا پتا ہے سانڈ ڈکے ہوتے ہیں, سانڈ کھلے بڑا خطرناک
0: خطرناک ایسے,
1: وہ موسٹلی ساڈے ذہری گل ہے, ساڈی پیمپرنگ یہو جی ہوئی, اچھی فیملی پیدا ہوئی ہے, تو لیکن ایک چیز انسان نو اگر وراثت وچ لبھی ہے یا غصہ وغیرہ تو وہ پھر وہ مطلب وہ چیزاں لے کے چلتا ہے. جڑ پٹی چھوڑ دے کدھر کیوں نہیں, ایک لائن مارنی
0: ہے.
1: خیر ان شارٹ کرتے ہیں, وہاں پہ بات آئی تو انہوں نے کہا جی گانا کرنا, میں ٹھیک ہے. اسی جناب بائک تے آ رہے ہیں جی,
0: ٹھیک ہو گیا,
1: میں بائک چلا رہا ہوں, پیچھے بیٹھے گربت گوڈے گوڈے بھائی نہ پوچھو, غربت ایہو جی ہے ساڈے دوواں تے کہ اللہ دے کو ماشاء اللہ ٹھیک سب پیسے پوسے ہیں لیکن غربت ساڈے کول ایہو جی کہ سانوں بندہ نہ لبے بھائی, گانا کون دے گا سانوں.
0: اچھا
1: اوناں میرے منڈے تے ہاتھ رکھ کے کہندا ہے یار بلے تو کچھ کر, میں کہ استاد میں تے شیخ ہاں, میں اچھی سکنا ہوں, ہور نہیں دس کی کرا.
0: اچھا
1: یار میرے منڈے کیا کہندا یار سیریس ہو کچھ کر, کہتا یار ہم نا ہمارا ایک دوست ہے ہمارے یہاں پہ جہلم میں ہوتے تھے پہلے, سوری ہم جب جہلم ہوتا تھا تب وہ ہوتے تھے وہاں ساتھ, تو ان کا اسٹوڈیو وہاں پہ آتا, ہم ان کا اسٹوڈیو چلے گئے, وہ بیسیکلی ایک بہت اچھے پروڈکشن چلا رہے ہیں, اور ہمارا جو گانا ہے وہ بھی انہوں نے ایڈٹ انہوں نے ہی کیا, مزے کی بات ہے کیپچر بھی انہوں نے کیا ہے, اور بہت اچھی کوالٹی انہوں نے دی ہے. अच्छा हम उनके स्टूडियो जाके बैठ गए हैं, तो आप उन भाई का कॉन्फिडेंस लेवल चेक करें। उस बंदे ने मुझसे मोबाइल लिया, अपने पास रख लिया, मुझे कॉपी पेंसिल दे दी है, कहता गाना लिखोगे तो बाहर जाओगे स्टूडियो से। और आप उस्मान भाई यकीन नहीं करेंगे, झूठे पे लाने तला माफ करे, झूठ नहीं बोलना चाहिए जो की मतलब वो अब मेरा ख्याल है 1.25 घंटे के अंदर सरकार गाना बाज रेडी, फुली रेडी,
0: जबरदस्त।
1: उसके अंदर कोई चेंजिंग वेंजिंग नहीं करनी थी मैंने, उसको सिर्फ उसको कंपोज करना था और कंपोज मैंने आधा कर दिया था वहां बैठे,
0: और वर्डिंग ऑन द स्पॉट थी,
1: ऑन द स्पॉट आधे मेरा ख्याल है 1 घंटा 20 सेगमेंट में जब मैंने उसको पूरा गाना सुनाया तो वो मेरा मुंह देखे वो मुझे, हालांकि उसमें करेक्शन वो खुद करवा रहा है और 1 घंटा 20 मिनट के अंदर वो डन हो गया,
0: जबरदस्त।
1: मतलब 2 घंटे के अंदर पहला गाना मेरा तकरीबन ऑलमोस्ट रेडी था, जिसको मुझे पता था कि अब इसको हमने एग्जीक्यूट करना है,
0: बिल्कुल सही।
1: और मेरे लिए वो फर्स्ट टाइम बहुत एक मतलब कि खुद के लिए भी बड़ी अमेजिंग था यार, मतलब ऐसे भी हो जाता है
0: फर्स्ट टाइम खुद से।
1: मैं आपको बता रहा हूँ कि भाईजन मेरे लिए बहुत चीज थी, और हमेशा होता ये है कि जब आपको चीज लगता है ना यार ये नहीं हो रही, वो हो जाती,
0: वो होती है, एग्जैक्टली ऐसा ही होता है।
1: मेरे एक बड़े अजीज है, इसी बात से मैं आपको बात रिलेट करता हूँ, मेरे एक बहुत अजीज है, वो मेरे वो प्रोफेसर है और अभी वो नेवी में चले गए, मेरे बहुत अजीज थे पाकिस्तान में, उन्होंने मुझे पढ़ाया भी है, अगर वो मुझे सुन रहे हैं तो आई रियली लव यू ब्रदर मुदस्सर सर साहब, आपने हमें बहुत अप्रिशिएट किया है
0: हमेशा से,
1: नहीं वो सुन भी सकते हैं क्योंकि वो मुझे सुनने में आया था कि वो यूके आ चुके हैं हमारे पास, और मे भी हो सकता है वो किसी और सिटी में, और वो बहुत शौक रखते हैं रेडियो का,
0: अच्छा,
1: क्योंकि वो ड्यूरिंग ड्राइव में सुनते ही रेडियो है ना सर,
0: दैट्स वेरी गुड।
1: तो अब बात ये हुई है कि उन्होंने मुझे एक बार ऐसे ही हम बात कर रहे थे, उन्होंने मुझे बताया, कहते यार मुझे फिजिक्स से मेरी जान जाती थी,
0: अच्छा
1: फिजिक्स सब्जेक्ट से, और आप यकीन करें कि आफ्टर सम टाइम वो मिस्टर फिजिक्स, देखिये जो चीज आपको मतलब आप जिसे मतलब आप कहते हैं यार मैं भागता था, मैं कहता था लिखना मैंने थोड़ी है, लिखना किसी और ने, मैं गाऊंगा उसको अपने तरीके से,
0: बिल्कुल सही,
1: ठीक है जी। तो ऐसे हुआ, खैर वो पहला ट्रैक पूरा हुआ, अब वो ट्रैक हो गया, वो जनाब जी भाई अब लोगों के पास लेके जा रहा है, लाइक वहां के जो मान्यताने राइटर्स है ना उनको सुना रहा है, अब वो लोग शॉक्ड होकर पूछ रहे हैं किसने लिखा है, मिले ने मतलब मैं बड़े लोगों की रिस्पेक्ट करता हूँ, देखिए ये आपको विरासत में मिली होती है, रिस्पेक्ट करनी चाहिए, ठीक है। सिद्धू ने गल गई थी, कहता सी कि अगर जे तुहाड़ी सी जी करने तो तुहाड़ी रिस्पेक्ट करने, दब्बड़ दुब्बड़ वाला ते काम खून च नहीं हैगा साडा,
0: बिल्कुल ऐसे ही है।
1: तो खैर हमने वो स्टार्ट किया और वो जो ट्रैक था वो मैंने उसको परस्यू हमने किया, तो अल्हम्दुलिल्लाह वो गाना मतलब लिटरली हमें इतना बिलीव नहीं था कि यार ये उस लेवल तक जाएगा, क्योंकि देखिए फर्स्ट एक्सपीरियंस था।
0: मतलब आपने बेसिकली अपने सिटी को प्रमोट किया उस गाने,
1: बिल्कुल मैं इसकी लाइन थी, इसकी लाइन चल रही थी कि मैं जो लिखा था मैंने लिखा था आ गया जो टाइम साडा चले सरकार, और ब्रदर कहते हैं कि नहीं यार हमें अपने घर से शुरू करना चाहिए, घरों से लेके चलेंगे, मैं कहा भाई जी देख लेने, उन्होंने कहा जी जेल होना चाहिए इधर, मतलब घर की गल होनी चाहिए, मैं फिर लिखता मैं कहा जी आ गया जो टाइम साडा चले सरकार, मतलब आ गया जो जेलम वाला चले सरकार, उसको मैंने जो उसकी हुक थी वो मैंने एक जगह पे जाकर आ गया जो टाइम साडा रखी है, मतलब लास्ट वाली लाइन पे, तो लेकिन उसको स्टार्ट करने मैंने उसको प्रॉपर जेलम सरकार का नाम दे दिया,
0: जबरदस्त हो गया। अब आपने जितनी इसकी तारीफें की और जितनी बातें की है, मेरा ख्याल है कि हमारे सुनने वाले बड़े शिद्दत से इस बात का इंतजार कर रहे होंगे कि भाईजान गाना सुना भी दिया,
1: सुना दिया।
0: सो लीजिए जनाब आप सभी की खूबसूरत सी समातों की नजर, ये खूबसूरत सी आवाज और खूबसूरत सा ट्रैक, उम्मीद है कि आपको जरूर पसंद आएगा। इस ट्रैक को लौट कर वापस आते हैं इस ट्रैक के उस बाद।